को नाम सदा सुखदाई जाको सिमर अजामल उजरियो कण काए गत पाए कौन तू कलंक रायो राम नाम ले कौन तू कलंक रायो राम नाम ले कौन तू कलंक रायो राम राम संग नाम देव